0: ngai khoi bungo ima ga wari ma ta sa ki si
1: kari wari noi ma
0: ai na hai ki da ba wa se na ya da ba tau ga no koi ma gi bungo
1: kai do lo ge
0: nang gi pa bunga yam na lu na ti na ba sing thang gi ta de bon gi ma san pi ra tha do nang khang ba na tro
1: ai radha kai do lo ge ma
0: radha ga nang ga lu hong na ba gi wa loi na re
1: kari
0: ma si da nang ya da ba tau ga no ko
1: kai noi ma na hai do bo ai ge ya ba yau da na lu hong ba gi wa lo si na re du bu kai gi no ai lu hong ba song ga mo
0: kari gi ngam loi do ri ba no nang na tau ba da ya ni si ro
1: na ti नुपीदु गले मिने दोइसिबु इमा होय करो नत्रगना आइ करो
0: कया दन निसे नुछि बने साबे याबे मतम दु नति ने
1: इमा मसे थमोई मरिनि पुनसिगि लुर बतान फम
0: आइ कोइने तौरि बसिबु नंगि फत्तन बरो
1: फन बोय ने बये अदु इमा आइ इमा होयने फन बतव दु दने आइ गे अपाम पाम दगि हक दु अमत लैत्र बरोइबो नति नकल मुरम दा आइशु आइशु इसागि फिजेब लौजो बगम लबबि हंदकि मतांसे हंदकी मतांगसी दी नसाबु फति खनबि गनुइ
2: सङाइ खो नुपा मचा ममा मपा न मचा सिंगु मांग न नबा कैदो ngai दे सु तौ दबरे आइ खुइ नै काइबो फंग लगा नंगि लेम ज फम न करे
1: पबो हंदकी मतांग सिमदी नसा आइबो
2: आइ खंगे मसिदा वायाम न सांग नंगांग नबगि मथौ तादे आइबो वायाम न नंगन गनो
1: पबो आइ आइ हौजि मतम चाजि बाइन खले
2: नंग हौजि यार बने नंगी नवोंग न तो वसीना थबक सी चोन थबा पाम दे आई वा मखा ता नंगन गनो